0: गई है। लोक भवन के अनुसार संबंधित पाठ्यक्रम के अध्यादेश में संशोधन कर यह शर्त खत्म की गई है। संशोधन के बाद अब 6 सेमेस्टर पूरा करने वाले सभी विद्यार्थियों को 7वें सेमेस्टर यानी चौथे वर्ष में प्रवेश मिलेगा। किसी भी विद्यार्थी को केवल कम CGPA के कारण चौथे वर्ष में जाने से नहीं रोका जाएगा। शेष समाचार एक अंतराल के बाद।
1: एक जमाने से कहानी है सुना रही आकाशवाणी, फिर आया एंटरटेनमेंट का रेवोल्यूशन, जब कोने कोने पहुंचा दूरदर्शन। कहानी नहीं बदली, स्टाइल गया है बदल। जो कहानियां हम सुनते आए देखते आए, अब वही वैसी ही कहानी सुनाएगा डिजिटल।
2: डाउनलोड वेव्स OTT ऐप नाउ एंड वॉच फॉर फ्री।
0: प्रादेशिक समाचार आप आकाशवाणी पटना से सुन रहे हैं। प्रदेश में मुख्यमंत्री हेली टूरिज्म और एयर टूरिज्म योजना के नाम पर फर्जीवाड़े का मामला सामने आया है। पर्यटन विभाग ने कहा है कि हेलीकॉप्टर पर्यटन सेवा के लिए ऑनलाइन बुकिंग का लिंक अभी तक लाइव नहीं हुआ है। इस संबंध में 15 जुलाई से बिहार पर्यटन और बिहार राज्य पर्यटन विकास निगम की आधिकारिक वेबसाइट के माध्यम से ही आवेदन स्वीकार किए जाएंगे। विभाग ने लोगों से थर्ड पार्टी वेबसाइट या एजेंट के माध्यम से बुकिंग या भुगतान नहीं करने की अपील की है। प्रदेश में मॉनसून की सक्रियता से अधिकतर हिस्सों में रुक रुक कर बारिश का सिलसिला जारी है। मौसम विभाग से प्राप्त जानकारी के अनुसार पिछले 24 घंटों के दौरान अधवारा में सबसे अधिक 57.2 मिलीमीटर बारिश रिकॉर्ड की गई। मौसम पूर्वानुमान में कहा गया है कि आज अररिया, भभुआ, किशनगंज और पश्चिम चंपारण जिले में कुछ स्थानों पर भारी बारिश हो सकती है। वहीं अरवल, औरंगाबाद, भोजपुर, बक्सर, कटिहार, मधेपुरा, पूर्णिया, रोहतास, सहरसा और सुपौल जिले में तेज हवा चलने का पूर्वानुमान है। महाराष्ट्र के नासिक में आयोजित 14वीं जूनियर सब जूनियर पेंचक सिलाट चैंपियनशिप में बेगूसराय की सुप्रिया राज ने स्वर्ण पदक और साक्षी राज ने कांस्य पदक जीता है। सुप्रिया राज का चयन कॉमनवेल्थ गेम्स के लिए हुआ है। बेगूसराय जिले के मठियानी थाना क्षेत्र अंतर्गत ढाला सिंहमा के पास पुलिस और DIU की टीम ने एक चारपहिया वाहन से 927 ग्राम स्मैक के साथ 6 तस्करों को गिरफ्तार किया। इसके साथ ही आकाशवाणी पटना से प्रसारित प्रादेशिक समाचार का ये अंक समाप्त हुआ। अब आप सुनेंगे उर्दू बुलेटिन।
3: سامعین آداب، یہ آکاشوانی پٹنا ہے۔ اب آپ محمد تنویر علی سے علاقائی خبریں سنیے۔ ریاست کی سبھی پنچایتوں میں آج سہیوگ شویر کا انعقاد کیا جا رہا ہے۔ وزیراعلی سمراٹ چودھری ارریا ضلع کے فاربس گنج بلاک کی ہری پور پنچایت میں منعقد سہیوگ شویر میں شامل ہوئے۔ اس دوران انہوں نے لوگوں کے مسائل سنے اور اس کے سدباب کے لیے افسران کو احکامات دیے۔ اس موقع پر منعقد جن سنواد سے خطاب کرتے ہوئے جناب چودھری نے کہا کہ دراندازی اور دہشت گردی کے لیے ریاست میں کوئی جگہ نہیں ہے۔ انہوں نے کہا کہ حکومت بہار کو دراندازی سے پاک بنانے کے لیے پابند عہد ہے۔ ریاستی حکومت کے اختیار والی شاہراہوں، بڑے پلوں اور بائی پاس پر بھی ٹول ٹیکس دینا ہوگا۔ محکمہ ٹرانسپورٹ نے سڑک استعمال کنندہ فیس ضابطہ 2026 نافذ کر دیا ہے۔ نئے انتظامات کے تحت 2 لین سے زیادہ لیکن 4 لین سے کم چوڑائی والے ریاستی شاہراہ NH کی طے شدہ شرح کا 60% ٹول لیا جائے گا۔ وہیں ریاستی حکومت کی ایجنسیوں کے ذریعے تعمیر 250 میٹر لمبائی والے پلوں پر بھی ٹول ٹیکس کی وصولی ہوگی۔ ٹول کی وصولی صرف فاسٹ ٹیگ یا دیگر الیکٹرانک پیمنٹ سسٹم کے توسط سے ہوگی۔ نوٹیفیکیشن کے مطابق مقامی باشندوں، دو پہیا گاڑیوں، ایمبولنس، فائر بریگیڈ گاڑیوں اور دیگر نوٹیفائیڈ زمروں کو ضابطے کے مطابق رعایت کی تجویز ہوگی۔ اسمبلی کے مانسون اجلاس سے قبل 11 اور 12 جولائی کو گیا جی میں ارکان اسمبلی کا 2 روزہ پربودھن ہوگا۔ اسمبلی اسپیکر ڈاکٹر پریم کمار کی صدارت میں منعقد اس میٹنگ میں اس سے متعلق فیصلہ لیا گیا۔ پربودھن پروگرام میں لوک سبھا اسپیکر اوم برلا، راج سبھا کے ڈپٹی چیئرمین ہری ونش، وزیر اعلیٰ سمراٹ چودھری سمیت دیگر معزز افراد موجود رہیں گے۔ پروگرام میں لوک سبھا کے ادارہ پرائٹ کے ٹرینر ارکان اسمبلی کو قانون سازی کے امور کے مختلف پہلوؤں کی جانکاری دیں گے۔ NDA کی ایک اہم میٹنگ 10 جولائی کو پٹنہ میں ہوگی۔ وزیراعلی سمراٹ چودھری کی قیادت